ਤੇ ਮੁਖ ਉਜਲੇ ਕੇਤੀ ਛੁੱਟੀ ਨਾਲ ਜਿਨੀ ਨਾਮ ਤੇ ਆਇਆ ਗਏ ਮਸਕਤ ਕਾਲ ਨਾਨਕ ਤੇ ਮੁਖ ਉਜਲੇ ਕੇਤੀ ਛੁੱਟੀ ਨਾਲ ਵਾਹਿਗੁਰੂ ਜੀ ਕਾ ਖਾਲਸਾ ਵਾਹਿਗੁਰੂ ਜੀ ਕੀ ਫਤਿਹ। ਇੱਕ ਓੰਕਾਰ ਸਤਿਗੁਰ ਪ੍ਰਸਾਦ ਸ੍ਰੀ ਵਾਹਿਗੁਰੂ ਜੀ ਕੀ ਫਤਿਹ। ਜਾਪ ਸ੍ਰੀ ਮੁਖ ਵਾਕ ਪਾਤਸ਼ਾਹੀ ਦਸਵੀਂ ਛਪੈ ਛੰਤਵ ਪ੍ਰਸਾਦ ਚੱਕਰ ਚਿਹਨੀ ਅਰ ਬਰਨ ਜਾਤ ਅਰ ਪਾਤ ਨਹਿਨ ਜਿਹ ਰੂਪ ਰੰਗ ਅਰ ਰੇਖ ਭੇਖ ਕੋ ਕਹਿ ਨ ਸਕਤ ਕੇ ਅਚਲ ਮੂਰਤ ਅਨੁਭਵ ਪ੍ਰਕਾਸ਼ ਸਮਤੋਜ ਕਹੀ ਜੈ ਕੋਟ ਇੰਦਰ ਇੰਦਰਾਨ ਸਾਹੀ ਸਾਹਾਨ ਗਨੀ ਜੈ ਤ੍ਰਿਭਵਨ ਮਹੀ ਸੁਰ ਨਰ ਅਸੁਰ ਨੀਤ ਨੀਤ ਬਣ ਤ੍ਰਿਣ ਕਹਿਤ ਤੈ ਸਰਵਨਾਮ ਕਥੈ ਕਵਨ ਕਰਮ ਨਾਮ ਵਰਨਤ ਸੁਮਤ ਭੁਜੰਗ ਪ੍ਰਿਆ ਛੰਦ ਨਮਸਤੰਗ ਅਕਾਲੀ ਨਮਸਤੰਗ ਕਿਰਪਾਲੇ ਨਮਸਤੰਗ ਰੂਪੇ ਨਮਸਤੰਗ ਅਨੂਪੇ ਨਮਸਤੰਗ ਭੇਖੇ ਨਮਸਤੰਗ ਲੇਖੇ ਨਮਸਤੰਗ ਕਾਏ ਨਮਸਤੰਗ ਜਾਏ ਨਮਸਤੰਗ ਗੰਜੇ ਨਮਸਤੰਗ ਭੰਜੇ ਨਮਸਤੰਗ ਨਾਮੇ ਨਮਸਤੰਗ ਟਾਮੇ ਨਮਸਤੰਗ ਕਰਮੰਗ ਨਮਸਤੰਗ ਧਰਮੰਗ ਨਮਸਤੰਗ ਨਾਮੰਗ ਨਮਸਤੰਗ ਧਾਮੰਗ ਨਮਸਤੰਗ ਜੀਤੇ ਨਮਸਤੰਗ ਅਪੀਤੇ ਨਮਸਤੰਗ ਵਾਹੇ ਨਮਸਤੰਗ ਢਾਹੇ ਨਮਸਤੰਗ ਨੀਲੇ ਨਮਸਤੰਗ ਨਾਦੇ ਨਮਸਤੰਗ ਛੇਦੇ ਨਮਸਤੰਗ ਅਗਾਦੇ ਨਮਸਤੰਗ ਗੰਜੇ ਨਮਸਤੰਗ ਭੰਜੇ ਨਮਸਤੰਗ ਉਦਾਰੇ ਨਮਸਤੰਗ ਪਾਰੇ ਨਮਸਤੰਗ ਸੁਏਕੈ ਨਮਸਤੰਗ ਅਨੇਕੈ ਨਮਸਤੰਗ ਭੂਤੇ ਨਮਸਤੰਗ ਜੂਪੇ ਨਮਸਤੰਗ ਨਿਰਕਰਮੇ ਨਮਸਤੰਗ ਨਿਰਭਰਮੇ ਨਮਸਤੰਗ ਨਿਰਦੇਸੇ ਨਮਸਤੰਗ ਨਿਰਭੇਸੇ ਨਮਸਤੰਗ ਨਿਰਨਾਮੇ ਨਮਸਤੰਗ ਨਿਰਕਾਮੇ ਨਮਸਤੰਗ ਨਿਰਦਾਤੇ ਨਮਸਤੰਗ ਨਿਰਗਾਤੇ ਨਮਸਤੰਗ ਨਿਰਦੂਤੇ ਨਮਸਤੰਗ ਅਭੂਤੇ ਨਮਸਤੰਗ ਅਲੋਕੇ ਨਮਸਤੰਗ ਅਸੋਕੇ ਨਮਸਤੰਗ ਨਿਰਤਾਪੇ ਨਮਸਤੰਗ ਅਤਾਪੇ ਨਮਸਤੰਗ ਤ੍ਰਿਮਾਨੇ ਨਮਸਤੰਗ ਨਿਧਾਨੇ ਨਮਸਤੰਗ ਅਗਾਹੇ ਨਮਸਤੰਗ ਅਬਾਹੇ ਨਮਸਤੰਗ ਤ੍ਰਿਵਰਗੇ ਨਮਸਤੰਗ ਅਸਰਗੇ ਨਮਸਤੰਗ ਪ੍ਰਭੋਗੇ ਨਮਸਤੰਗ ਸੁਜੋਗੇ ਨਮਸਤੰਗ ਅਰੰਗੇ ਨਮਸਤੰਗ ਅਪੰਗੇ ਨਮਸਤੰਗ ਅਗੰਮੇ ਨਮਸਤਸਤਰੰਮੇ ਨਮਸਤੰਗ ਜਲਾਸਰੇ ਨਮਸਤੰਗ ਨਿਰਾਸਰੇ ਨਮਸਤੰਗ ਅਜਾਤੇ ਨਮਸਤੰਗ ਅਪਾਤੇ ਨਮਸਤੰਗ ਅਮਜਬੇ ਨਮਸਤਜਬੇ ਅਦੇਸੰਗ ਅਦੇਸੇ ਨਮਸਤੰਗ ਅਭੇਸੇ ਨਮਸਤੰਗ ਨਿਰਧਾਮੇ ਨਮਸਤੰਗ ਨਿਰਵਾਮੇ ਨਮੋ ਸਰਵ ਕਾਲੇ ਨਮੋ ਸਰਵ ਦਿਆਲੇ ਨਮੋ ਸਰਵ ਰੂਪੇ ਨਮੋ ਸਰਵ ਭੂਪੇ ਨਮੋ ਸਰਵ ਕਾਪੇ ਨਮੋ ਸਰਵ ਥਾਪੇ ਨਮੋ ਸਰਵ ਕਾਲੇ ਨਮੋ ਸਰਵ ਪਾਲੇ ਨਮਸਤਸਤ ਦੇਵੈ ਨਮਸਤੰਗ ਅਭੇਵੈ ਨਮਸਤੰਗ ਅਜਨਮੇ ਨਮਸਤੰਗ ਸੁਭਨਮੇ ਨਮੋ ਸਰਵ ਗਾਉਣੇ ਨਮੋ ਸਰਵ ਭਾਉਣੇ ਨਮੋ ਸਰਵ ਰੰਗੇ ਨਮੋ ਸਰਵ ਭੰਗੇ ਨਮੋ ਕਾਲ ਕਾਲੇ ਨਮਸਤਸ ਦਿਆਲੇ ਨਮਸਤੰਗ ਅਭਰਣੇ ਨਮਸਤੰਗ ਅਮਰਣੇ ਨਮਸਤੰਗ ਜਰਾਰੰਗ ਨਮਸਤੰਗ ਕਿਰਤਾਰੰਗ ਨਮੋ ਸਰਵ ਧੰਦੇ ਨਮੋ ਸਤ ਅਬੰਦੇ ਨਮਸਤੰਗ ਨਿਰਸਾਕੇ ਨਮਸਤੰਗ ਨਿਰਵਾਕੇ ਨਮਸਤੰਗ ਰਹੀਮੇ ਨਮਸਤੰਗ ਕਰੀਮੇ ਨਮਸਤੰਗ ਅਨੰਤੇ ਨਮਸਤੰਗ ਮਹੰਤੇ ਨਮਸਤਸਤ ਰਾਗੇ ਨਮਸਤੰਗ ਸੁਹਾਗੇ ਨਮੋ ਸਰਵ ਸੋਖੰ ਨਮੋ ਸਰਵ ਪੋਖੰ ਨਮੋ ਸਰਵ ਕਰਤਾ ਨਮੋ ਸਰਵ ਹਰਤਾ ਨਮੋ ਜੋਗ ਜੋਗੇ ਨਮੋ ਭੋਗ ਭੋਗੇ ਨਮੋ ਸਰਵ ਦਿਆਲੇ ਨਮੋ ਸਰਵ ਪਾਲੇ ਚਾਚਰੀ ਚੰਤਵਾ ਪ੍ਰਸਾਦ ਅਰੂਪ ਹੈ ਅਨੂਪ ਹੈ ਅਜੂ ਹੈ ਅਭੂ ਹੈ ਅਲੇਖ ਹੈ ਅਭੇਖ ਹੈ ਅਨਾਮ ਹੈ ਅਕਾਮ ਹੈ ਅਦੇ ਹੈ ਅਭੇ ਹੈ ਅਜੀਤ ਹੈ ਅਭੀਤ ਹੈ ਤ੍ਰਿਮਾਨ ਹੈ ਨਿਧਾਨ ਹੈ ਤ੍ਰਿਵਰਗ ਹੈ ਅਸਰਗ ਹੈ ਅਨੀਲ ਹੈ ਅਨਾਦ ਹੈ ਅਜੇ ਹੈ ਅਜਾਦ ਹੈ ਅਜਨਮ ਹੈ ਅਵਰਨ ਹੈ ਅਭੂਤ ਹੈ ਅਭਰਨ ਹੈ ਅਗੰਜ ਹੈ ਅਭੰਜ ਹੈ ਅਚੂਜ ਹੈ ਅਝੰਜ ਹੈ ਅਮੀਕ ਹੈ ਰਪੀਕ ਹੈ ਅਧੰਦ ਹੈ ਅਬੰਧ ਹੈ ਨਿਰਬੂਜ ਹੈ ਅਸੂਜ ਹੈ ਅਕਾਲ ਹੈ ਅਜਾਲ ਹੈ ਅਲਾਹ ਹੈ ਅਜਾਹ ਹੈ ਅਨੰਤ ਹੈ ਮਹੰਤ ਹੈ ਅਲੀਕ ਹੈ ਨਿਰਸੀਕ ਹੈ ਨਿਰਲੰਬ ਹੈ ਅਸੰਭ ਹੈ ਅਗੰਮ ਹੈ ਅਜੰਮ ਹੈ ਅਭੂਤ ਹੈ ਅਛੂਤ ਹੈ ਅਲੋਕ ਹੈ ਅਸੋਕ ਹੈ ਅਕਰਮ ਹੈ ਅਭਰਮ ਹੈ ਅਜੀਤ ਹੈ ਅਭੀਤ ਹੈ ਅਬਾਹ ਹੈ ਅਗਾਹ ਹੈ ਅਮਾਨ ਹੈ ਨਿਧਾਨ ਹੈ ਅਨੇਕ ਹੈ ਫਿਰੇਕ ਹੈ ਭੁਜੰਗ ਪ੍ਰਿਆ ਛੰਦ ਨਮੋ ਸਰਬਮਾਨੇ ਸਮਸਤੀ ਨਿਧਾਨੇ ਨਮੋ ਦੇਵ ਦੇਵੇ ਅਭੇਖੀ ਅਭੇਵੇ ਨਮੋ ਕਾਲ ਕਾਲੇ ਨਮੋ ਸਰਬ ਪਾਲੇ ਨਮੋ ਸਰਬ ਗਾਉਣੇ ਨਮੋ ਸਰਬ ਭਾਉਣੇ ਅਨੰਗੀ ਅਨਾਥੇ ਨਿਰਸੰਗੀ ਪ੍ਰਮਾਤੇ ਨਮੋ ਭਾਨ ਭਾਨੇ ਨਮੋ ਮਾਨ ਮਾਨੇ ਨਮੋ ਚੰਦਰ ਚੰਦਰੇ ਨਮੋ ਭਾਨ ਭਾਨੇ ਨਮੋ ਗੀਤ ਗੀਤੇ ਨਮੋ ਤਾਨ ਤਾਨੇ
नमो निरत निरते नमो नाद नादे नमो पान पाने नमो बाद बादे अनंगी अनामे समस्ती स्वरूपे परपंगी परमाते समस्ती विभूते कलंकंग विनाने कलंकी स्वरूपे नमो राज राजेश्वरं परम रूपे नमो जोग जोगेश्वरं परम सिद्धे नमो राज राजेश्वरं परम वृद्धे नमो शस्त्रपाणि नमो वस्त्रमाणि नमो परम ज्ञाता नमो लोकमाता भेखी अपरमी अपुगी अपुगते नमो जोग जोगेश्वरं परम जुगते नमो नित नारायणे क्रूर कर्मे नमो प्रेत अप्रे देवे सुधर्मे नमो रोग हर्ता नमो राग रूपे नमो साह साह नमो पूप पूपे नमो दान दाने नमो मान माने नमो रोग रोगे नमस्तंग स्नान नमो मंत्र मंत्रंग नमो जंत्र जंत्रंग नमो इष्ट इष्टे नमो तंत्र तंत्रंग सदा सचिदानंद सर्वं परनाशी अनूपे अरूपे समस्त निवासी सदा सिद्धदा बुद्धदा वृद्धकर्ता अदो उर्द अर्दंग अगंगो गहर्ता परम परम परमेश्वरं प्रोचपालं सदा सर्वदा सिद्धाता दयालं अचेती अपेती अनामंग कामं समस्तो पराजी समस्तस्ततामं तेरा जो चाचरी छांद जले हैं थले हैं अपीत हैं अपेय हैं प्रभु हैं अजू हैं अदेश हैं अपेश हैं भुजंग प्रयाचंद अगाते अबाते अनंदी स्वरूपे नमो सर्वमान्ये समस्ते निदाने नमस्तुंग नरनाथे नमस्तुंग परमाते नमस्तुंग गंजे नमस्तुंग पंजे नमस्तुंग काले नमस्तुंग पाले नमो सर्वदेशे नमो सर्वपेशे नमो राज राजे नमो साज साजे नमो साह साहे नमो मा माहे नमो गीत गीते नमो प्रीत प्रीते नमो रोग रोगे नमो शोक शोके नमो सर्व रोगे नमो सर्व भोगे नमो सर्व जीतंग नमो सर्व पीतंग नमो सर्व ज्ञानंग नमो परम तानंग नमो सर्व मंत्रंग नमो सर्व जंत्रंग नमो सर्व दृश्यंग नमो सर्व कृष्ण नमो सर्वरंगे त्रिपंगी अनंगे नमो जीव जीवंग नमो बीज बीजे अखिजे अभिजे समस्तंग प्रसिजे कृपालंग स्वरूपे कुकर्मंग परनासी सदा सर्वदा हृत सिद्धंग निवासी चर पट चंत्व प्रसाद अमृत कर्मे अमृत धर्मे अखल जोगे अचल भोगे अचल राजे अटल साजे अखल धर्मंग अलग कर्मंग सर्वंग दाता सर्वंग ज्ञाता सर्वंग पानी सर्वंग माने सर्वंग प्राणं सर्वंग त्राणं सर्वंग भुगता सर्वंग जुगता सर्वंग देवं सर्वंग पेवं सर्वंग काले सर्वंग पाले रुवाल चंत्व प्रसाद आद रूपानाद मूर्त जौन पुर कपा सर्वान त्रिमान देव पेवाद उदार सर्व पाल सर्व काल सर्व कोपन काल जतर तत्र विराज ही अवतूत रूप रिशाल नाम ताम न जात जाक रूप रंग न रेत आद पुरपुदार मूर्त जौन आद अशेख देश और न पेश जाक रूप रेख न राग जतर तत्र दिशा विशा हुए पहले अनुराग नाम काम विहीन पेखता मुह न जाए सर्व मान सर्वत्र मान सदय मान ताही एक मूर्त अनेक दर्शन कीन रूप अनेक खेल खेल अखेल खेलन अंत को फिर एक देव भेव न जानही जे भेद और कतेव रूप रंग न जात पासु जाने के जे बतात मात न जात चक्र जन मरण बहीन चक्र बकर फिर चतर चक मानी पुरती लोक चौदह की बिकह जग जापी जे जापा देवनाद मूर्त थाप्यो सब जे थाप परम रूप नीत मूर्त पूर्ण पुरख पार सर्व विश्व रचयो स्वयं पव गणन पंचनहार कालहीन कला संयुक्त काल पुरख देश धर्म धाम सो परम रहत भूत लख अपेश अंग राग न रंग जा कह जात पात न नाम गर्भ गंजन दुष्ट पंजन मुख दाय काम आप रूप अमीक अनुस्त एक पुरख दूत गर्भ गंजन सर्व पंजनात रूप सूत अंगहीन भांग नातम एक पुरख पार सर्व लायक सर्व कायक सर्व को प्रतपार सर्व गंता सर्व हंता सर्व तेन पेख सर्व शास्त्र न जा नहीं जे रूप रंग रेख परम वेद प्राण जाके नित पाकत नित कोट सिमरत प्राण शास्त्र न आवही वह चित मद पार चंत्व प्रसाद गुणगन उदार महिमा अपार असन भंग उपमा नंगन पौ प्रकाश निश्चि नाश आजान बाहु सहन साहु राजान राज पानान पान देवान देव उपमा महान इंद्रान इंद्र बालान बाल रंकान रंग कालान काल अनभूत अंग आभा अपांग गतमित अपार गुण गण उदार मुन गण प्रणाम निर्भय निकाम अद्भुत प्रचंड मितगत अखंड
आलिश्य कर्मादृश्य धर्म सर्वापरना डंडन बाड्या चाचरी चंद्व प्रसाद गोविंदे मुकंदे उदारे अपारे हरियंग करियंग निर्णामे अकामे कुजंग प्रयाचंद चतुर चक्र कर्ता चतुर चक्र हर्ता चतुर चक्र दानी चतुर चक्र जानी चतुर चक्र वर्ती चतुर चक्र भरती चतुर चक्र पाले चतुर चक्र काले चतुर चक्र पासे चतुर चक्र वासे चतुर चक्र माने चतुर चक्र दाने चाचरी छंद न सत्रह न मित्रह न परमंग न पित्रह न कर्मंग न काय अजन्मंग अजाय न चित्रह न मित्र परे है पवित्र प्रतिशय अधिशय दृश्य कृषय भगवती चंद्वा प्रसाद किया छिज देशय किया भिज फिसय किया गंज करमय किया भंज भरमय किया भिज लोकै किया दित सोकै के अवतूत बरनय के विभूत करनय के राजंग प्रभा के धर्मंग तुजा है किया सुख बरनय के सर्वा अपरनय के जगतंग कृति है के छत्रंग छत्री है के बर्मंग स्वरूप है कि अनुभव अनुप है कि आदि अदेव है कि आप अपेव है कि चित्रंग बहीन है कि एक अधीन है कि रोजी रजा कह रही मेरे हक है कि पाक व्यव कि गैबुल गैव के फुल गुनाह है कि साहन सा है कि कारण कुनिंद है कि रोजी ध्यान है कि राजक रहीम है कि कर्मंग करीम है कि सर्वंग कली है कि सर्वंग दली है के सर्वत्र मान्य है के सर्वत्र दान्य है के सर्वत्र गौण है के सर्वत्र पौण है के सर्वत्र देश है के सर्वत्र पेश है के सर्वत्र राज्य है के सर्वत्र साज्य है के सर्वत्र दीन है के सर्वत्र लीन है के सर्वत्र जाहु के सर्वत्र पाहु के सर्वत्र देश है के सर्वत्र पेश है के सर्वत्र काल है के सर्वत्र पाल है के सर्वत्र हंता के सर्वत्र गंता के सर्वत्र पेखी के सर्वत्र पेखी के सर्वत्र काज है के सर्वत्र राज्य है के सर्वत्र सुख है के सर्वत्र भूख है के सर्वत्र त्राण है के सर्वत्र प्राण है के सर्वत्र देश है के सर्वत्र पेश है के सर्वत्र मान्य सदैव प्रधान्य है के सर्वत्र जाप्य है के सर्वत्र थाप्य है के सर्वत्र पान्य है के सर्वत्र मान्य है के सर्वत्र इंद्र है के सर्वत्र चंद्र है कि सर्वं कली में कि परमं सही में कि आकल अलाम में कि साहिब कलाम में कि हुस्नल वजू है तमामुल रुजू है हमेशुल सलाम में सलीकत मुदा में गनीमुल शिकस्त है गरीबुल परस्त है बिलंदुल मकान है जमीनुल जमान है तमीजुल तमाम है रुजुअल निदान है हरीफुल अजीम है रजायक यकीन है अनेकुल तरंग हैं अभेद हैं अपंग हैं अजीजु निवाज हैं गनीमुल खिराज हैं निरुक्त स्वरूप हैं त्रिमुक्त विभूत हैं प्रभुक्त प्रभा हैं सुजुगत सुदा हैं सुदैवं स्वरूप हैं अभेदी अनूप हैं समस्तोपराज हैं सदा सर्वसाज हैं समस्तुल सलाम हैं सदैवल अकाम हैं निर्वाध स्वरूप हैं अगाध हैं अनूप है अंगाध रूप है अनाध स्वरूप है अनंगी अनम्य त्रिपंगी त्रिकाम्य त्रिवर्गं त्रिवादे अगंजे अगाधे सुभं सर्वभागे सुसर्वानुरागे त्रिभुगत स्वरूप है चिज हैं चूत हैं के नरकं प्रणास हैं पृथ्वल प्रवास है निरुक्त प्रभा है सुदैवं सदा है विभुगत स्वरूप है प्रजुक्त अनूप है निरुक्त सदा है विभुगत प्रभा है अनुक्त स्वरूप है प्रजुक्त अनूप है चाचरी छंद अपांग है अनंग है अपेक है अलेख है परम है अकर्म है अनाद है जुगाद है अजय है अभय है अभूत है अतूत है अनाश है उदास है अतंद है बंद है भगत है विरक्त है अनाश है प्रकाश है अनचिंत है सुनित है अधिक है अलेख है अपेख है अधिक है अलिख है अधिक है अलेख है अपेख है अटा है अगाह है असंभ है अगम है अनिल है अनाद है नित है सुनित है अजात है अजाद है चरपट छंत्व प्रसाद सर्वघंता सर्वंगंता सर्वंख्याता सर्वंज्ञाता सर्वंग हर्ता सर्वंग कर्ता सर्वंग प्राणं सर्वंग त्राणं सर्वंग कर्मं सर्वंग धर्मं सर्वंग युक्ता सर्वंग मुक्ता रसावल चंत्वा प्रसाद नमो नर्कनासे सदैवं प्रकाशे अनंगं स्वरूपे अपंगं विभूते परमात्मं प्रमाते सदा सर्वसाथे अगाध स्वरूपे निर्बाध विभूते अनंगी अनाम्य त्रिपंगी त्रिकाम्य निरपंगी स्वरूपे सर्वंगी अनूपे न पुत्र न पुत्र न सत्र न मित्र न तात न मात न जात न पात न साकं शरीक है अमितो अमीक है सदैवं प्रभा है अजय है अजा है भगवती चंत्व प्रसाद के जाहर जहूर है के हाजर हजूर है
ہمیں سلسلام ہے سمست الکلام ہے کہ صاحب دماغ ہے کہ حسن الچراغ ہے کہ کامل کریم ہے کہ رازق رحیم ہے کہ روزی دہند ہے کہ رازق رہند ہے کریم الکمال ہے کہ حسن الجمال ہے غنیم الخراز ہے غریب النواز ہے حریف الشکن ہے حراس الفکن ہے کلنکنگ پرناس ہے سمست النواس ہے اگنج الغنیم ہے رضائق رحیم ہے سمست الجبا ہے کہ صاحب کرا ہے کہ نرکنگ پرناس ہے بحث النواس ہے کہ سرب الغبن ہے حمیش الروان ہے تمام التمیز ہیں سمست العزیز ہیں پرم پرمیس ہیں سمست العدیس ہیں ادیس الیک ہیں حمیس الاپیک ہیں جمین الزما ہیں امیک الاما ہیں کریم الکمال ہے کہ ضرورت سمال ہے کہ اچلنگ پرکاش ہے کہ متو سباس ہے کہ عجب سروپ ہے کہ متو بے پوت ہے کہ متو پسا ہے کہ آتم پربا ہے کہ اچلنگ انگ ہے کہ متو اپنگ ہے مد پار چنتو پرساد من من پرنام گن گن مدام ہر بر اگنجو ہر نر پرپنجو انگن پرنام من من سلام ہر نر اکھنڈ بر نر منڈ ان پوناس من من پرکاش گن گن پرنام جل تل مدام انشج انگ آسن پنگ اپما پار گت مت ادار جل تل امنڈ دس وج اپنڈ جل تل مہنت دس وج بےنت ان پوناس تر تراس آ جان باہو اکہ سداہو اوکاراد کتنی اناد کل کھنڈ خیال گروبر اکال کر کر پرنام چت چرن نام انچج گات آج جنا گا آج انچج گات آج جنا بات انچنج گات انجرنج بات ان ٹوٹ پنڈار ان ڈٹ اپار آڈیٹ کرمات ٹیٹ کرم ان برن انت داتا مہنت ہر بول منا چنتو پرساد کرنالیا ہیں ارکالیا ہیں کل کھنڈن ہے مہمنڈن ہے جگتیشور ہیں پرمیشور ہیں کل کارن ہے سرو وارن ہے ترت کے کرن ہے جگ کے کرن ہے من مانیا ہیں جگ جانیا ہیں سربنگ پر ہیں سربنگ کر ہیں سرپاسے ہیں سربناسے ہیں کرونا کر ہیں وسوم پر ہیں سرویشور ہیں جگتیشور ہیں برہمنڈ سے کل کھنڈ سے پرتے پر ہیں کرونا کر ہیں اجپا جپے تھپا تھپے کرتا کرتے امرتا امرتے امرت امرت کرونا کرتے کرتا کرتے ترنی ترت امتیشور ہیں پرمیشور ہیں کرتا کرتے امرتا امرت اجبا کرتے امرتا امرت نرنائک ہیں کلکائک ہیں وسوم پر ہیں کرنالیہ ہیں نرنائک ہیں سرپائک ہیں پاپنجن ہیں ارگنجن ہیں رپتاپن ہے جپ جاپن ہے اکلنکرت ہے سرباکرت ہے کرتا کر ہے ہرتا ہر ہے پرماتم ہے سرواتم ہے آتم بس ہے جس کے جس ہے پجنگ پریا چند نمو سورج سورجے نمو چندر چندرے نمو راج راجے نمو اندر اندرے نمو اندکارے نمو تیج تیجے نمو برند برندے نمو بیج بیجے نمو راسنگ تامسنگ سانت روپے نمو پرم تتنگ تتنگ سوروپے نمو جوگ جوگے نمو گیان گیانے نمو منتر منترے نمو دھیان دھیانے نمو جد جدے نمو گیان گیانے نمو جو پوج پوجے نمو پان پانے نمو کلہ کرتا نمو شانت روپے نمو اندر اندر انادنگ بے پوتے کلنکار روپے النکار النکے نمو واس واسے نمو بانک بنکے اپنگی سروپے انگی انامی ترپنگی ترکالے انگی اکامی کچھری چند اجے الے اپے ابے اپو اجو اناس اکاس اگانج اپنج الک اپک اکال دیال لیخ اپیک انام اکام اگاہ اٹا اناتھے پرمتھے اجونی امونی نراغ نرنگی نروپے نریکے کرمنگ پرمنگ گنجے لکھے پجنگ پریا چند نمستل پرنامی سمستل پرناسی اگنجل نامی سمستل نواسی نرکامنگ بیپوتے سمستل سروپے کرمنگ پرناسی سو دھرمنگ بیپوتے سدا سچ دانند سترنگ پرناسی کرمل کنندا سمستل نواسی اجائے بیپوتے گجائے بگنی میں ہرین کرین کرمل رحیم میں چتر چکر ورتی چتر چکر پگتے سویام پو سبھنگ سربدا سرب جگتے تو کالنگ پرناسی دیالنگ سروپے سدا انگ سنگے اپنگنگ